0: اور فلیویو کوبولی کا مقابلہ آرتھر فیری سے جاری ہے۔ فیفا فٹبال وشو کپ کے کوارٹر فائنل مقابلے طے ہو گئے ہیں۔ پہلے کوارٹر فائنل میں شکروار تڑکے 1:30 بجے فرانس اور مورکو آمنے سامنے ہوں گے، دوسرے کوارٹر فائنل میں شنیوار تڑکے 12:30 بجے اسپین کا سامنا بیلجیم سے، اور تیسرے کوارٹر فائنل میں رویوار تڑکے 2:30 بجے ناروے کا مقابلہ ہوگا انگلینڈ سے۔ انتم کوارٹر فائنل میں رویوار صبح 6:30 بجے ورتمان چیمپئن ارجنٹینا کا سامنا سوئٹزرلینڈ سے ہوگا۔ بھارت کے ویگیانکوں نے پہلی بار بھارتیہ کھیتر کے اوپری آئن منڈل کا سٹیک مانچتر تیار کرنے کی نئی تکنیک وکست کی ہے۔ یہ تکنیک زمین اور انترکش سے پراپت آنکڑوں کو جوڑ کر وکست کی گئی ہے۔ وگیان اور پرودیوگکی منترالے نے کہا ہے کہ اس سے اپگرہ سنچالن، سنچار پرنالی اور نیویگیشن سیواؤں کو بہتر بنانے میں مدد ملے گی۔ اور انت میں لیجیے سنیے اس بلٹن کے مکھیہ سماچار ایک بار پھر۔ प्रधानमंत्री नरेंद्र मोदी तीसरे भारत ऑस्ट्रेलिया वार्षिक शिखर सम्मेलन में शामिल होने के लिए मेलबर्न पहुंचे। भारत और रूस ने बहुपक्षीय मंचों पर आतंकवाद रोधी सहयोग को मजबूत करने के लिए प्रतिबद्धता दोहराई। रक्षा अनुसंधान और विकास संगठन डीआरडीओ ने ओडिशा के चांदीपुर में लंबी दूरी के गाइडेड रॉकेट पिनाका का सफल फ्लाइट टेस्ट किया। कृषि मंत्री शिवराज सिंह चौहान ने कहा मॉनसून में सुधार से राहत मिली है, जुलाई में बारिश और तेज होने से खरीफ की बुआई में और तेजी आएगी। केंद्र सरकार ने बाढ़ प्रभावित राज्यों को हर संभव मदद का आश्वासन दिया है। अमरीका के राष्ट्रपति डोनाल्ड ट्रंप ने ईरान के साथ संघर्ष विराम समाप्त होने की घोषणा की। और विंबलडन टेनिस में यूक्रेन की मार्ता कोस्त्युक और चेक गणराज्य की लिंडा नोस्कोवा महिला सिंगल्स के सेमीफाइनल में पहुंची। और इसके साथ ही समाचार संध्या का ये अंक समाप्त हुआ। नमस्कार,
1: गुड इवनिंग, दिस इज आकाशवाणी एंड आई एम वल्सा विलियम्स विद द न्यूज एट 9। The headlines. Prime Minister Narendra Modi arrives in Melbourne to take part in the third India-Australia annual summit. India and Russia reaffirm commitment to strengthen counter-terrorism cooperation at multilateral fora. DRDO conducts successful flight test of Pinaka long-range guided rocket at Chandipur in Odisha. Monsoon recovery brings relief. Agriculture Minister Shivraj Singh Chauhan expresses confidence that rainfall to gain further momentum this month, leading to acceleration in Kharif sowing. Centre assures all possible assistance to flood-affected states. US President Donald Trump says ceasefire with Iran is over. And in Wimbledon tennis, Marta Kostyuk of Ukraine and Czech player Linda Noskova enter women's singles semi-finals. Prime Minister Narendra Modi arrived at Melbourne in Australia this evening on the second leg of his three-nation tour after concluding his successful visit to Indonesia. Upon arrival in Melbourne, Mr. Modi was warmly received by Australian Minister for Housing, Minister for Homelessness and Minister for Cities, Claire O'Neill. Our correspondent covering the Prime Minister's Australia visit has filed this report.
2: The air in Melbourne buzzed with immense enthusiasm today as the Indian diaspora turned out in full force to welcome Prime Minister Narendra Modi. The high-profile reception was punctuated by a magnificent cultural showcase that beautifully illustrated the deepening cross-continental friendship through the universal language of music and dance. Before the stage came alive with the performances, the Prime Minister briefly interacted with the community members, sharing warm greetings with the gathered diaspora. Following this heartfelt interaction, the evening commenced with an extraordinary symbolic duet between the didgeridoo, an ancient indigenous Australian wind instrument traditionally crafted from hollow eucalyptus trees, and the Indian tabla. This was followed by a captivating Kathak recital led by renowned Melbourne-based dancer Miss Sanchita Abrol. The artistic showcase concluded with a powerful performance by the 10-piece Australia-India Orchestra, who delivered a stirring symphony rendition of A.R. Rahman's iconic anthem Maa Tujhe Salaam, deeply moving the gathered audience.